अनि खबर नेता अक्टिभ बुक्सङ नङ खनाचङ उज्जैन देवनि ककपुरक पाण्डा सरजा पोइन्ट मेगा हर्ट्स हो दिन हलो नङ बयाङ कक सैथङलाई भने हिङाङके भाइके चाहिँ साग्न कहाम के टनिमान तै भाइके कहाम वन छुङ्ने बिसिङ तै चाहिँ असंसार कहाम करङ कतङ इमान आफ्नो नङ बाइ सालाइ माने कक्से कोबिनो असंसार जाँ साजा सालाइनि बगै फायो अजग जाँ साबाइ साबो